0: It's 5 p.m. This time check is brought to you by
1: White Ish Beauty Cream, Glowing Skin Jo Raaz, a product by Biocon International Pakistan.
2: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN News.
3: Brought to you by
4: Super Vibes Rice Collagen Beauty Cream, a product by Aksa Cosmetics Pakistan.
5: उनका एक ही जो है वो एजेंडा और मकसद रहा है, सियासी रवादारी को खत्म करके अदम बर्दाश्त, नफरत, गाली गलोच का कल्चर जो है उसे सियासत में दाखिल किया जाए। ये किसी सूरत भी ना कानून, ना आईन, ना सियासी अखलाकियात इस बात की इजाजत नहीं देती।
6: ریاست کے یرکمال بنائے کو بھی مطالبہ نہ تھو منجرائے سکجے ذاتی ایجنڈا کے قومی مفاد ترجیح نہ ڈنی ونے حکومت گالین جا در بند نہ کیا پی ٹی آئی ذاتی مفادن کے پاسے کرے مسئلن جے حل لائے اگتے ودے وزیر اعظم کے صلاحکار رانا ثناءاللہ چاہے تو پی ٹی آئی اسلام آباد تے چڑھائی جی کوشش کرے رہی ہے لانگ مارچ لائے کے پی جا سب وسیلہ استعمال کیا پیا ون افغانستان میں دہشت گردی تھی ہے افغان پالیسی تے پی ٹی آئی کا سوائے سموری قوم متفق ہے اسلام آباد اسانجو ہے لانگ مارچ ضرور اسلام آباد میں تھیندو گالیوں بیہر تھیان گرجن بریک نہ لگن گرجے پی ٹی آئی چیئرمین بیرسٹر گوہر چیو ہے تب مارچ پشاور کا خیبر خیبر کا پیر ودائی ایندو شاید سبھانے ماں بھی مارچ میں شرکت کیاں وڈے وزیر سے بھی ملنو ہے ایمل ولی خان کے بھی اے پی سی جی دعوت دینی ہے خیبر پختونخوا میں ودندڑ دہشتگردی کے ہر قیمت تے روکنا پوندو کے پی جی عوام چوں دہشتگردی خلاف قربانیوں سارا جوگیوں ہیں خواہش ہے تے کے پی بھی ملک دے بین صوبن جیاں ترقی کرے وزیر اعظم شہباز شریف جوں وفاقی وزیر امیر مقام سے ملاقات دوران گالیوں وفاقی وزیر امیر مقام کشمیر گلگت بلتستان خیبر پختونخوا کی صورتحال تے وزیر اعظم کے بریفنگ ڈنی وزیر اعظم جی کشمیر گلگت بلتستان میں عوامی بھلائی وارا قدم جاری رکھنے کی ہدایت پیپلز پارٹی سدائیں ذاتی مفاد کے قومی مفاد ترجیح دینی ہے کے پی جے گورنر جو امن امان بابت اجلاس کرن بھی غیر آئینی ہے کے پی جے وڈے وزیر سہیل آفریدی کابینہ کے خطاب کرنے چاہیے ہے تو پیپلز پارٹی ماضی میں بھی غلط کردار ادا کرتی رہی ہے گورنر پاراں اجلاس کی صدارت کرن آئین جمہوریت تے حملوں ہے کے پی پولیس کے پنجاب پولیس بنائن کی کوشش نہ کئی ونے کے پی حکومت صوبے میں امن لائے سنجیدہ ہے وفا پینجی ہوڈ ختم کرے ان وقت خبر نہ ایرانی حکومت ملک جو انتظام کیر ہلائے رہا ہے ایران کے بیو نمبر قیادت بھی ختم تھی چکی ہے امریکی صدر ڈونلڈ ٹرمپ چھو ہے تو ایران کی صورتحال انتہائی سنگین ہے خبر نہ ہے تو ایران کے کیر ہلائے رہا ہے امریکی نائب صدر جی جے ڈی وینس چھو ہے تو واشنگٹن ایرانی صدر پرڈی وزیر سے رابطے میں ہے جنگ کے خاتمے لائے یورینیم جو رچاؤ گھٹائن والا وعدہ کافی نہ ایران کے یورینیم کے رچاؤ میں واضح گھٹتائی کرنی پوندی امریکہ ایران جنگ پاکستان افغانستان اتر افریقہ وچ اوبر کے ملکن کی آبادی کے ودک متاثر کیا ہے خطے میں موجود انتہائی غریبن میں اد غریب پاکستان میں رہن تھا عالمی مالیاتی ادارے آئی ایم ایف کی نئے رپورٹ میں چرکائیندڑ انکشاف آئی ایم ایف رپورٹ میں چی ویو ہے تو خطے میں جاری تکرار سے تیل جو قیمتوں ودیوں ہیں مہنگائی سبب غربت میں بھی واد تھی ہے خطے میں موجود غریبن میں 48 سینکڑوں پاکستان میں ہیں افغانستان شام یمن میں بھی غربت ودی ہے یمنی حسین پاراں ریاض کنگ خالد انٹرنیشنل ایئرپورٹ ابا جے ایئرپورٹ کے میزائل ذریعے نشانوں بنائیں جی دعویٰ حوثی وڑاکن موجب سعودی جی خمیس مشید میں بھی ایئر بیس کے نشانوں بنایا ہے سعودی عرب حوثین کے حملن کی تصدیق نہ کئی ریاض کے ڈکن میں میزائل کے ناکارا بنائیں جی دعویٰ وزیر اعظم کی صدارت ہے ٹیل ویز میں صدارن بابت اجلاس شہباز شریف جی ایم ایل ون تے کم تیز کرنا ہے ریلویز میں کارپوریٹ طرز جا سدھارا آن جی ہدایت ایم ایل ون جی تعمیر لائے कमर्शियल मनसूबन जरिए बैंक्स का फंडिंग वठण जी मंजूरी डिनी वही। शहबाज शरीफ चयो तो रेलवे जी कमर्शियल जमीन के इस्तेमाल करे रेलवे के बेहतर बनाए सकजे तो। इजलास के ब्रीफिंग में बुधायो वियो तो एमएल 1 के चार हिस्सन में विरायो वियो है। आलमी फंडिंग सा गड मकामी फंडिंग ते भी कम जारी है। कणक की दस्तियाबी ए अटे के अघन बाबत वे वजीर मुआद अली शाह की सदारत हेठ आला सतही इजलास। वाधू कणक मार्केट में फराहम कर अटे की कीमत में इस्तेकाम आने जो फैसलो। 15 अक्टूबर का सरकारी कणक जारी करण की मंजूरी। मुआद अली शाह 100 किलोग्राम कणक की बोरी 12,500 रूपये के हिसाब से जारी कई वे। कणक जारी करण जो मकसद अटे की कीमत के मुस्तकम रखना है। सिक्योरिटी फोर्सेज जो खैबर पख्तूनख्वा बलोचिस्तान में दहशतगर्दन खिलाफ कार्रवाई जारी। अरणा दहशतगर्द मारजी वा। सिक्योरिटी जरिए मूजिब केपी के इलाके उत्तर वजिस्तान में खारजी दहशतगर्दन के थाकन के निशानो बनाए वो। 13 दहशतगर्द जहनुम बेड़ा बलोचिस्तान के इलाके मस्तूंग में कार्रवाई दौरान 5 दहशतगर्द मारजी वा। बारूदी मवाद ए हथियार हथ सदर आसिफ अली जरदारी वजी अजम शहबाज शरीफ ए वफाकी घरू वजीर मोहसिन नकवी पारा कामयाब ऑपरेशन से सिक्योरिटी फोर्सेज के भेटा पेश। पीपल्स पार्टी सेनेटर फारूक एच नायक जुडिशियल कमीशन की रुकनियत इस्तीफा डे छी। फारूक एच नायक मूजिब उन ज्याती मसरूफियत सबब जुडिशियल कमीशन की मेंबरशिप ता इस्तीफा डिनी है। फारूक एच नायक जुडिशियल कमीशन में पीपल्स पार्टी तरफा मेंबर तौर मुकर्रर हो।
2: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज
3: ब्रॉट टू यू बाय सुपर वाइट ऑयल फ्री ब्यूटी क्रीम मुनफरिद और जदीद फॉर्मुलेशन के साथ आपको गोरा बनाए। सुपर वाइट ऑयल फ्री ब्यूटी क्रीम के नेचुरल मिनरल्स जो दे बिना चिप चिप के चेहरे पर निखार सिर्फ चंद दिनों में। अब प्रोडक्ट बाय अक्सा कॉस्मेटिक्स पाकिस्तान।
1: सिंध की हो तो आवाज भी सिंध की है। GAFM 88 नेटवर्क सिंध की आवाज।
7: मातली आस पास की आवाम लाए खुशखबरी। मातली शहर जी पहरी होलसेल मोहम्मदी फार्मेसी मातली जिते हर दवा अवां के होलसेल रेट में मिलंदी। मेडिकल स्टोर वारन लाए 12% एं घरू सार्फिन लाए हर दवा 10% रियायत ते मिलंदी। जेका मेडिसन असां वट बर वक्त मौजूद न हुंदी उहा बे डी घुराए पूरी करे डींदासीं। घरू सार्फ हुजे या मेडिकल स्टोर वारा उन्हनि खे राइटर जे ज़रिए स्टोर या घर ते मेडिसन पहुंचाई वेंदी। राइडर के 50 रुपया खरीदार अदा कंदो। टाइमिंग सुबह 9:30 to 6:30 शाम ताई। नोट असां वट लूज गोरियों या कैप्सूल न मिलंदा। एड्रेस मोहम्मदी फार्मेसी नज़द अली शेर कांटा मेन हैदराबाद रोड मातली। राबते लाए अशोक कुमार मोबाइल नंबर 03130863163।
8: खुशखबरी शहर मातली में अवां जो जातल सुनातल निजामानी मेडिकल सेंटर राव दिलमीर गार्डन के सामू सलीम कॉलोनी टंडो गुलाम अली रोड मातली। डॉक्टर अजा मुस्तफा CMH हॉस्पिटल कराची जी मशहूर डॉक्टरयाणी। औलाद जो न थियण औरतन जी मखसूस बीमारियों जो इलाज बार जो न थियण बांझपन।
7: डॉक्टर अजा मुस्तफा MBBS रेडियोलॉजी अल्ट्रासाउंड जी माहिर डॉक्टरयाणी हाने रोजानो मरीजन जो इलाज कंदी। याद रखंदा निजामानी मेडिकल सेंटर अवाम जी खिदमत लाए 24 कलाक खुलियल रहंदो। निजामानी मेडिकल सेंटर ते OT लेबोरेटरी फार्मेसी जी सहूलत मौजूद आहे। निजामानी मेडिकल सेंटर ते नॉर्मल डिलीवरी सस्ते अघ ते कई वञे थी। वधीक मालूमात लाए एडमिन नाना सोलंगी मोबाइल नंबर 2310-31-43-842। امڑ سندھ جے سیندھ میں ایک چمکندڑ ستارو
9: دکھوئل انسانیت جی خدمت جو بہترین مثال
7: اما عائشہ اسپتال نوتکانی چوک ماتلی تے عورتن دے بیماریاں جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
9: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی
7: اولاد جو نتھین عورتن جے مخصوص بیماریاں ہئے میں سور چیل میں سور رت جو گھٹ تھین کمزوری عورتن بارڑن جو علاج الٹرا ساؤنڈ کندی آہے نارمل ڈلیوری پن کئی ونجے تھی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے
10: یاد رکھندا ڈاکٹر عتیقہ سعید ہر جمعے جے ڈیاں مریضن جو مفت علاج کندی
9: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی ودیک معلومات لائے 2347